اور راحت فتح علی خان صاحب کی آواز 6:37 کا وقت. انداز بیان چل رہا ہے, شلپا کے سنگ آپ بنے ہوئے ہیں, اور پرنو شندے جی, پنکج موہر جی, جیوتی کمار جی, ساریکا جی, راکیش ماتھر جی اور پراشک بورکر, ان سارے لوگوں نے صحیح جواب جو ہے وہ دیا ہے. تھوڑی سی دھن جو ہے وہ میں سنا دے دیتی ہوں کہ کون سا گانا تھا جس کی ہندی کلشٹ ہندی ان فیکٹ کہنا چاہیے آپ لوگوں کو بتائی گئی تھی. چلیے اب اس کو پورا گانا جو ہے وہ سنیں گے. اگلا سانگ جو ہے وہ آ رہا ہے کہ چندر پربھا سے ज्योति सूत्र खींच कर ले आओ, उसी दीप्त से अपना घूंघट निर्मित कर लो. ये दो बार है लाइन्स. चंद्र प्रभा से ज्योति सूत्र खींच कर ले आओ, उसी दीप्त से अपना घूंघट निर्मित कर लो. ठीक है, रिपीट है ये. और उसके बाद लज्जानत हो जाओ तो मेरी बाहों में समा जाना, मेरी श्वासों में इस प्रकार उलझ जाना कि तुम्हारी श्वासें मेरी श्वासों से अभिन्न हो जाएं. कौन सा गाना है? और आज थोड़ा मेरा गला ख़राब है इसलिए जो है वो थोड़ी दिक्कत हो रही है बोलने में, तो पहचान गए हों तो बताइए 8657.